0: मून SWR PVC पाइप्स एंड फिटिंग्स। जी हाँ, मून वाटर टंकियाँ बनाने वाले अब लाए हैं मजबूत, पायेदार और आला तरीन क्वालिटी के मून SWR PVC पाइप्स एंड फिटिंग्स। बस नाम ही काफी है, मून SWR PVC पाइप्स एंड फिटिंग्स।
1: घर का AC हो या गीजर, वोल्टेज का हीरो सिर्फ एक BS वॉइस स्टेबलाइजर्स। पावर फ्लक्चुएशन सॉर्टेड, लॉन्ग लाइफ फॉर योर अप्लायंसेस गारंटीड। BS वॉइस, दैट्स बेस्ट सर्विस। कॉल नाउ 9419001960।
2: सूफी सदा ये प्रोग्राम जो प्रत दोह आकाशवाणी श्रीनगर पेठ सुबह 10 बजे पेठ 10:30 बजे तक नश सदान वली बोजो प्रोग्राम सूफी सदा
3: भोजन वेद कीर्तन सान तरफ सलाम कबूल। سامعین محترم، ییلے صوفیائی کرامن ہنز زندگی ہند بغور مطالعہ کران، اچھے اکھ حقیقت برونہ کن یوان، سو گئی یہ زی صوفی سنتن تے درویش صفت انسانن ہنز عبادتک، ریاضتک تے محنتک مقصد چھ صفائے قلب اوسمت، یعنی باطنچ صفائی۔ تم ایس شب روز خلق کائناتس یاد کران تاکہ دلچ صفائی تے تزکیے نفس گژھ حاصل۔ پزر چھ یہ زی صفائے قلب چھ تصوف تہ طریقتچ بنیاد، تقوہک مول، بندگی ہند کمال تہ زندگی ہند حاصل۔ اگر دل صاف آسن تیل گژھن نہ ات پیٹھ عبادتک اثرات نقش، تہ نہ ملن بندس تقوہک مختلف پھل۔ صفائی قلب بیتن کے حوالے چھ اس تمن لکن ہنز کت کران یم تقوا تہ پاکیزگی حاصل کرنے خاطر تگدا واسن کران، نہ کہ تمن لکن ہنز یم خالق کائنات سنز رضا حاصل کرنے خاطر کوشش آسن کران۔ اتھن سنگ دل انسانن ہند باطن صاف گژھن چھ محال، تکیازی تہند وجود چھن صفائے قلبک طلبگار تہ حق شناسی چھن تہنز زندگی ہند مدعا۔ ورود سوال تمن لکن ہند یم خالق کائناتس ژھاران تہ گاران چھ، تہ ات جدوجہدس منز عبادت تہ ریاضت جاری چھ تھوت۔

0: ले फापले यमसन तमसुंद दीन दिक समरे तो दुनिया ते
1: दुनिया ते सम सही बात।
0: अब पेरेंट्स खाली नहीं कर सकते हैं, लेकिन पेरेंट्स पे भी जिम्मेवारी है। उस्ताद खाली नहीं कर सकता है, लेकिन उसकी भी जिम्मेवारी है। उसके जो घर में बाकी अफराद खाना है उन पर जिम्मेवारी है। जब तक हम मिलजुल के इस पे काम नहीं करेंगे, ये काम
1: ऐसा कौन शुरस खाता खेलित की क्या इसके ये तमिसे से आप्रोस दी इवेंचुअली थी वापस
0: हां कोशिर पर थी माना बोझ कोशिर पर माना ही किन्ने थी ये नार मजाज ना ही से पता क्या को ही नार से ना आसान
1: कोशिर नार हम भी थे मसु
0: या पर या पर आप से नार ना
1: वो भी आसान
0: वो भी आसान तपर नेरती ये नारिमजाज दूध ही किंती नेर दोदी नारिमजाज आप ही किंती नेर आप सो ये योर त्राव ती नेर नोर
1: ये मैं बुजुर्ग जैसे स्वानान पाकर ताशान तो पूत
0: बिल्कुल ती ती करम में इस कारण
1: सही बात सही बात। हमें अपने बड़ों से یم سان نانی آسان سن بڑ بب آسان اس استعمانان کہ یم اس غلام قادر جیلانی رحم اللہ دسگیر صاحب تم کت کن چوری سے بچ گئے سچ بولا جھوٹ نہیں بولا اپنی جان بچانے اس درزگاہ اس نا اس تمہیں پتہ اس درزگاہ تہ گھان اور ہم یہاں پہ دین کی اس وقت پہ ایک ایک مخصوص ایک خاص دین کی بات نہیں کر رہے جیسا ابھی آپ بھی بتا رہے تھے کہ یم چیز ہر کن دینس مزان اور دین ہی اخلاقیات سے ہے اخلاقیات سے ہی دین ہے تب جا کے ہمیں یہ بتایا گیا کہ آپ میں سے بہترین شخص وہ ہے جو اخلاق میں اچھا ہو۔ بات چیت کا سلسلہ ہم جاری رکھیں گے لیکن یہاں پہ ایک نعت کلام پہنچاتے ہیں اپنے سننے والے دوستوں کے لیے نعت کلام آپ سنیں گے اس کے بعد جو ہے بات چیت کا سلسلہ جاری رہے گا ہمارے آج کے خاص مہمان سے۔